0: If you want to stay connected to the latest updates of your country, stay connected to University of Central Punjab FM 92.6 UCP Ki Duniya.
1: ویلکم بیک, آپ سن رہے ہیں FM 92.6 UCP کے دنیا پروگرام نخل ادب میں. آپ کو دوبارہ خوش آمدید کہتی ہوں. ہمارے ساتھ موجود ہیں سامیہ. سامیہ, ہم بات کر رہے تھے کہ آپ نے بتایا کہ بہت واسٹ ڈومین ہے لٹریچر کے اندر بھی, تو میرا بھی اتفاق ہوا جب ایسے ایونٹس کو اٹینڈ کرنے کا, تو ایک تو میں نے دیکھا کہ یہاں پہ عوام کی تعداد ہی بہت کم ہوتی ہے. تو اچھی بات ہے کہ جو لوگ میرے ساتھ بیٹھتے تھے وہ واقعی ہی سننے والے اور پڑھنے والے لوگ ہوتے تھے. تو اگر میں آپ سے پوچھوں کہ آپ ایز اے رپورٹر جاتی ہیں اور آپ کا تو آپ لوگوں سے بات چیت بھی ہوتی ہوگی, تو کیا ویوز سنتی ہیں آپ ایسے ایونٹس کے بارے میں, اور کیا یوتھ آپ سے بات کس بارے میں کرتی ہے, اور جو تھوڑے ایج لوگ ہیں جنہوں نے کتابوں کا دور دیکھا ہے وہ آپ سے کس طرح بات کرتے ہیں اور ان کی کیا رائے ہوتی ہے اس بارے میں؟
2: اچھا, جب ہم ایسے ایونٹس اٹینڈ کرتے ہیں تو سب سے پہلے تو جس میں کہتے ہیں بک کی اشاعت کرنا, بک کے بارے میں جس میں آپ وہ انٹرو دیتے ہیں اور یہ سب کچھ, تو سب سے پہلی بات یہ کہ وہاں پر میں جو دیکھتی ہوں وہاں کی یوتھ اور وہ جو رائٹر ہوتے ہیں بڑے ڈسکنیکٹ ہوتے ہیں آپس میں نا, مطلب ایک سرٹن ٹائم وہ بات کو بہت زیادہ ایسے بڑھا دیتے ہیں, اتنے کریڈٹس دینے میں ٹائم لگا دیتے ہیں کہ لوگ جو ہے نا وہ انٹرو سے ہٹ جاتے ہیں. اور میں دیکھتی ہوں کہ جب بھی کوئی بک شائع ہوتی ہے تو اس پہ لوگ بڑا وہ کرتے ہیں, وہ زیادہ ٹائم جو ہے نا وہ کریڈٹ لائنز دینے میں ہی لگا دیتے ہیں کہ فلاں میرا ٹیچر, اس نے مجھے یہ کیا, وہ اتنا ٹائم اس میں. اور آپ, میں اس کو کہیں نہ کہیں خوش آمد بھی سمجھتی ہوں کیونکہ وہ سامنے صاف نظر آ رہا ہوتا ہے کہ کیا چل رہا ہے.
1: سوری میں نے آپ کی بات کٹ کی, لیکن شاید یوتھ اس لیے ڈسکنیکٹ ہو جاتی ہے کیونکہ ہمارا اسکرین ٹائم بہت کم ہو گیا, ہم لمبی بات سن ہی نہیں سکتے.
2: بالکل ایسا ہی ہے. اور لیکن یہ میں مانتی ہوں کہ وہ ٹھیک ہے بھائی, وہ لیگ کرتے ہیں اس بات میں, وہ اتنے کریڈٹس دینے میں کیسا لگتا ہے کہ ہم کسی کے پاس کریڈٹ دینے آئے ہیں. بک کی بات کم ہوتی ہے, بک کے بارے میں زیادہ سے زیادہ ہم یہی سنتے ہیں, یہ تو پھر جب آپ پڑھیں گے تو آپ کو پتا چلے گا. لیکن 20 سے 25 لوگ جن کو ہم نہیں جانتے, ہم نہیں کنیکٹ کر پا رہے تھے, تو یہ بڑا امپورٹنٹ ہے کہ جب بھی آپ اپنی کوئی ایسی تقریب رکھیں تو آپ ٹو دا پوائنٹ رہیں. جتنا آپ ٹو دا پوائنٹ رہیں گے آپ کیوریوسٹی تو پیدا کریں نا اسٹوڈینٹس میں یا یوتھ میں کہ اس میں کیا ہے, آپ اس پہ بات کریں زیادہ. تو یہاں پہ ہم بہت لیگ کر جاتے ہیں اس چیز میں نا.
1: ٹھیک ہے, چونکہ آپ کا تعلق میڈیا سے ہے تو اگر ہم اب دوسری طرف آئیں گے, تو ہم نے بک فیئرس کی بات کر لی, کیسے ہماری جو انٹرٹینمنٹ کی دنیا ہے اس میں لٹریچر ہمیں ہیلپ کر سکتا ہے تھرو میڈیا؟
2: بالکل, میڈیا بھی ایک بڑا واسط سبجیکٹ ہے اس میں, جہاں پہ مین اسٹریم میڈیا آ جاتا ہے, جس میں نیوز چینلز آ جاتے ہیں, وہاں پہ انٹرٹینمنٹ کا بہت بڑا کردار ہے سوسائٹی کو مولڈ کرنے میں.
1: بالکل,
2: تو ہم یہ دیکھتے ہیں کہ جب ہم, بالکل لٹریچر اور میڈیا لازم و ملزوم ہے, جب بھی آپ کوئی اسٹوری لائن جس پہ ایک ڈرامہ سیریل یا فلم یا کوئی بھی پلے ٹیبلو جس کی بنیاد ہوتی ہے, وہ لٹریچر کے بغیر ادھورا ہے.
1: بالکل,
2: اور آپ جیسے کہ جانتی ہیں کہ ہمارے پاکستانی ڈراماز اور انٹرٹین انٹرٹینمنٹ انڈیا میں بھی بہت پسند کی جاتی ہے, اور اس کے علاوہ دیگر ممالک میں بھی بہت زیادہ ہماری ریٹنگز آتی ہیں. اس کی وجہ یہ ہے کہ اس وقت ہمارے پاس چند بہت اچھے رائٹرز موجود ہیں, اور جب ہم رائٹرز کی بات کرتے ہیں تو وہ لٹریچر سے بہت زیادہ جڑے ہوئے ہیں. ان کی زبان, ان کی اردو, آپ کبھی دیکھیے گا انڈیا کے ڈراماز اور ہمارے پاکستانی ڈراماز اتنے مختلف کیوں ہیں؟ اس میں جو لینگویج یوز ہوتی ہے, جو ایک خوبصورت انداز میں ہم وہ سنتے ہیں کہ ہمیں اچھا لگتا ہے. تو انڈیا اسی وجہ سے ہی تو ہمیں بڑا اکنالج کرتا ہے ڈراماز میں. وہ کہتے ہیں کہ ہم فلمز بہت اچھی بنا لیتے ہیں لیکن ہم ڈراما جو ہے وہ پاکستان کے مقابلے پہ نہیں آ سکتے. تو بالکل ایسے ہی ہے, جب بھی کوئی رائٹر لکھتا ہے تو رائٹر کے لیے امپورٹنٹ ہے اس کو لٹریچر کا پتا, اس کو بیک گراؤنڈ کا پتا, اس نے کنیکٹ کرنا, اس نے لوگوں تک ایک چیز کنوے کرنی, اور اس کو پتا ہے کہ اس کی آڈینس کتنی لارج ہے. تو اس کے اوپر بہت ذمہ داری ہوتی ہے. اس میں یہ بھی آ جاتا ہے کہ ایک تو نالج ہو, دوسری بات یہ کہ آپ نے کیسے الفاظ کا چناؤ کیا ہے, آپ کی وکیبلری کیسی ہے, آپ کی ادائیگی کیسی ہے. اور اردو جب ہم دیکھتے ہیں, جب میں اکثر فیلڈ میں جاتی ہوں نا تو چھوٹے بچے ہوتے ہیں, میں ان سے اگر بات کرنا چاہوں تو مجھے بڑا عجیب لگتا ہے, ان کے پیرنٹس یہ کہتے ہیں شی کین اونلی اسپیک ان انگلش, سو اوکے, تو مجھے بڑا وہ عجیب سا لگتا ہے. پھر میں ان سے پوچھتی ہوں, اچھا شی از فرام پاکستان؟ وہ کہتے ہیں یس شی از فرام پاکستان, شی از فرام دس اینڈ دیٹ اینڈ دیٹ. تو یہ آپ نے اتنا کمپلیکس بنا لیا ہے کہ میں ایک 3 سال کی بچی سے بات نہیں کر سکتی پاکستان میں رہ کے اردو میں. مطلب آپ نے اس کو اتنا اسٹیٹس کو बनाया, और ऑब्वियसली ये सोसाइटीज़ जो हैं, इसीलिए मैं कहती हूँ ऐसे ड्रामाज, ऐसा लिटरेचर आना चाहिए जिसमें हम सोसाइटी को मोल्ड करें, हम ज़ुबान को सिर्फ ज़ुबान की हद तक रहने दें, उसको आप स्टेटस सिंबल ना बनाएं। और उर्दू जितनी खूबसूरत, जितनी वास्ट ज़ुबान है, इसमें जैसे एहसास को आप इजहार कर सकते हैं और जैसे लफ्ज़ अदा कर सकते हैं, वो तो आप अपने बच्चों के साथ बड़ा जुल्म करेंगे अगर आप उन्हें उर्दू से आशना नहीं करेंगे। तो ठीक है, हमें बिल्कुल इंग्लिश बोलनी वक्त की ज़रूरत है ऑब्वियसली, लेकिन आप ऐसे बिल्कुल ना करें कि शी कैन ओनली स्पीक इन इंग्लिश। व्हाई शी कैन ओनली स्पीक इन इंग्लिश,
1: जबकि उनके घर में भी उर्दू के ही न्यूज चैनल चलते हैं जिनमें वो खबरें सुनते हैं शाम के 9 बजे या 6 बजे।
2: बिल्कुल ऐसा ही है। इवन दो उर्दू तो वैसे ही खूबसूरत जुबान है, लेकिन अगर आप बात करें पंजाबी, पंजाबी इतनी मीठी जुबान है। पंजाबी मुझे सिख जो फिल्म्स में पंजाबी बोलते हैं, मुझे वो बहुत पसंद है और वो बड़ी मीठी जुबान है।
1: बिल्कुल ऐसे ही है।
2: तो बिल्कुल ऐसा ही है कि जुबान को जुबान रहने दें, आप उसको स्टेटस सिंबल ना बनाएं और अपने बच्चों के साथ जुल्म ना करें।
1: बिल्कुल ऐसे ही आपने बात की थी कि हमारा राइटर जो है उस पे है कि उसने कैसे एक ड्रामा अच्छा लिखना है, तो बिल्कुल ऐसे ही है कि अगर उसको लफ्ज़ों को तराशना आएगा और वो हमारा कल्चर कागज़ पे खूबसूरत अंदाज से तराशेगा और हमारे जो यंग तो नहीं कहेंगे लेकिन जो छोटी अभी है जिन्होंने आगे बढ़ना है वो देख के ही कुछ सीखेगी।
2: बिल्कुल।
1: इसके अलावा अगर मैं आपसे पूछूं कि आप जब इस तरह के इवेंट्स वगैरह कवर करती हैं तो आपका जो बुक स्टॉल्स वहाँ पे बहुत ज़्यादा लगे होते हैं, तो आपका उनके बारे में या कभी उनसे अगर आपकी बातचीत हुई हो तो उनकी क्या राय होती है, क्या कहीं हमारी जो इस जनरेशन में कहीं लैक आ रहा है बुक्स पढ़ने का? एक तो हमारा स्क्रीन टाइम है, हमारा सोशल मीडिया आ गया, बहुत ज़्यादा लोग ई बुक्स पढ़ लेते हैं, लेकिन एक वजह शायद ये नहीं है कि बुक्स बहुत ज़्यादा महंगी हैं। तो कहीं ना कहीं ये वजह तो नहीं आ रही कि बुक्स की ख़रीदारी कम हो रही है, या कभी आपकी ऐसे बातचीत हुई हो तो उनकी क्या राय है इस बारे में?
2: अच्छा, ऐसा है कि बुक्स की इसमें कोई शक नहीं है कि बुक्स की भी जो कीमत है, जो प्राइस है, वो बहुत ज़्यादा बढ़ गई है।
1: सॉरी, लेकिन कुछ ना पब्लिकेशंस पे इतने पैसे लगा देते हैं, अच्छा कागज यूज कर लेते हैं कि जो बुक 500 में मिल जाती थी वो अब 1500, 2000, 3000 पे में मिलती है।
2: वो फिर अब यही बात है कि आप जिस चीज को भी बिजनेस की तरफ ले जाते हैं तो फिर अगर आपका माइंडसेट बिजनेस करने का है तो फिर लोग कम उससे फ़ायदा उठा सकते हैं, ये तो फिर माइंडसेट्स की बात आ जाती है। बट स्टिल ऑन द अदर हैंड, जो लोग बुक्स पढ़ने के शौकीन हैं, आप उनके घर में, उनके ड्राइंग रूम में, उनके बेडरूम में पूरी कबर्ड जो हैं वो भरी हुई है, वो मेकअप कम खरीद लेंगी खवातीन,
1: हाँ जी,
2: लेकिन वो अपनी बुक लेंगी। तो मतलब ये भी प्रायोरिटी पे भी डिपेंड करता है, लेकिन हाँ इसमें कोई शक नहीं है कि हम लोग जब भी किसी चीज़ को बिजनेस बना देते हैं तो वो आम आवाम की पहुंच से दूर हो जाती है ना चीज़ें, तो कोई शक नहीं है। लेकिन हाँ साथ साथ हमें ये भी देखना चाहिए कि ठीक है किसी ने ख़रीद लिया, लेकिन जिसको वाकई शौक है वो शेयर भी कर सकता है और बहुत से तरीके, और अब तो जैसे आपने कहा ना कि ई बुक्स भी आ गई हैं, तो भाई ई बुक्स की भी अब सब्सक्रिप्शंस लेनी पड़ती हैं। वो भी अब आप कह लें ऐसे नहीं रहा कि फ्री में आपको मिल जाए। तो बस इसी तरह से मिक्स एंड मैच ही सूरत हाल है, लिटरेचर पढ़ने वाले लोग कम रह गए हैं।
1: बिल्कुल।
2: लेकिन जो लोग हैं वो बड़े क्वालिटी पीपल हैं। तो
1: अच्छा, हम ब्रेक पे जाने से पहले एक बात जो मैं सोच रही थी, अच्छा, मैंने बहुत से चीज़ें देखी है, अगर आपके कोई शोज हों, कोई अवार्ड शोज हों या फिर कोई और ऐसा इवेंट हो ना, तो उसकी स्पेसिफिक कवरेज हो रही होती है लाइव। लेकिन हो सकता है मैं गलत हूँ, लेकिन मैंने कभी बुक्स इवेंट की लाइव कवरेज नहीं देखी। हम इस पे आके दोबारा बात करते हैं। अभी वक्त हुआ है एक छोटी सी म्यूजिकल ब्रेक का, सुनते रहिए FM 92.6 UCP की दुनिया।

0: یہ آواز ہے لاہور کی، لاہور کی یہ آواز ہے یو سی پی کی، یو سی پی کی، تو سنتے رہیے ایف ایم 92.6 یو سی پی کی دنیا۔
1: ویلکم بیک لسنرز، آپ سن رہے ہیں ایف ایم 92.6 یو سی پی کی دنیا۔ لسنرز، بریک پہ جانے سے پہلے ہم بات کر رہے تھے سیفٹی ایلیوژنز اے آئی ایویلیویشن کے اندر کس طرح کام کرتے ہیں یا کس طرح ان کا استعمال ہوتا ہے۔ ہمارے ساتھ اس اہم گفتگو کے لیے موجود ہیں ڈاکٹر گلشن سلیم صاحبہ، اور انہوں نے ہمیں بڑی تفصیل سے بتایا کہ کس کے سیفٹی ایلیوژنز کیا ہوتے ہیں، ایویلیویشن کیا ہوتی ہے اور یہ کس طرح سے کام کرتے ہیں۔ ہم اپنی گفتگو کا سلسلہ آگے بڑھاتے ہیں۔ ڈاکٹر صاحبہ، بریک پہ جانے سے پہلے آپ نے ہمیں سیفٹی ایلیوژنز کا بتایا کہ اس کا کانسیپٹ کیا ہے اور یہ کس طرح ڈینجرس ثابت ہوتے ہیں اور ان کے کانسیکوینسز جو ہیں وہ ریئل لائف میں ہمیں فیس کرنے پڑتے ہیں۔ یہ جو ایشو ہے سیفٹی ایلیوژن کا، یہ اکیڈیمک اور ایجوکیشنل کانٹیکسٹ میں یہ مسئلہ کتنا سیریس بن جاتا ہے؟
2: یونیورسٹیز میں اے آئی کا یوز بہت فاسٹ گرو ہو رہا ہے، جس میں اسائنمنٹس، کوڈنگ، ریسرچ سمریز، کانٹینٹ جنریشن، کوئز اسسٹنس اور یہاں تک کہ تھیسس اسٹرکچرنگ بھی شامل ہے۔
1: بالکل،
2: پرابلم یہاں ہے کہ اے آئی ٹیسٹ بیس ایویلیویشن کے دوران تو ہمیں سیف اور ایکوریٹ لگتی ہے، لیکن ریئل یوزیج میں ہیلوسینیشن اپیئر ہو جاتا ہے۔ جب ہم اتنے امپورٹنٹ اسائنمنٹس کے لیے، کوڈنگ کے لیے یا تھیسس اسٹرکچرنگ کے لیے ایک ایسے سورس پہ ریلائی کرتے ہیں جس کی ایویلیویشن ہمیں آرڈری طور پہ نارمل یا سیف لگ رہی ہے،
1: جی،
2: بٹ وہ اصل میں اتنی سیف نہیں ہوتی، تو اور اس پہ ساتھ ہمارے پاس جب جو پرومپٹ کا رزلٹ آتا ہے، ایک تو اس میں ہیلوسینیشن ہوگی، پھر وہاں پہ فالس سائٹیشن جنریٹ ہوں گی، فیک ریفرنسز بن جاتے ہیں، کانٹینٹ جو ہے وہ بھی بائس ہو سکتا ہے، اور پھر ہمارے پاس ایسے فیکٹس جو کہ اصل میں اس ڈینسٹی کے ساتھ پروون نہیں ہوتے، وہاں پہ بھی ہمیں اے آئی اوور کانفیڈنٹ نظر آتی ہے، ہم ازیوم کرتے ہیں کہ دس از دا بیسٹ آنسر۔ تو اس وجہ سے ہمیں یہ لگتا ہے کہ جو بھی ہمیں اس کا پرومپٹ کا آنسر ملا ہے، یہ یوزفل ہے، انٹیلیجنٹ ہے اور ریلائبل ہے۔ اسٹوڈنٹ ان آؤٹ پٹس پر بنا ویریفائی کیے یقین کر لیتے ہیں، اس لیے اکیڈیمک سیفٹی ایلیوژن اور زیادہ نوٹیسیبل ہو جاتی ہے جب اسٹوڈنٹس کی لرننگ کوالٹی بھی کمپرومائز ہو جائے تو۔
1: بالکل،
2: کیونکہ جب وہ ایسے سورس پہ ریلائی کر رہے ہیں جس کو وہ ویریفائی بھی نہیں کر رہے اور اسی کے بیس پہ وہ اپنی فیوچر لرننگ کر رہے ہیں، اور اس کو اگر انہوں نے ویریفائی نہیں کیا تو وہ ایسے فیکٹس پہ ڈپینڈ کر رہی ہوگی جو کہ آلریڈی فالس بھی ہو سکتے ہیں یا مس لیڈنگ ہو سکتے ہیں۔
1: بالکل۔ اچھا ڈاکٹر صاحبہ، کیا اے آئی کبھی کبھی ٹیسٹ کو چیٹ بھی کر سکتی ہے یا کرتی ہے؟
2: سائنٹیفک ٹرمز میں جب ہم بات کرتے ہیں تو ہم اصل میں اس کو چیٹ نہیں کہتے یا کہ اے آئی چیٹ کرے گی، بٹ اے آئی اپنا بیہیویئر جو ہے کبھی کبھار چیٹنگ جیسا بنا لیتی ہے، یا جیسے ہم یہ ازیوم کرتے ہیں کہ ایک ہیومن اگر جیسے چیٹ کرے گا، اس میں جو آسپیکٹس نظر آئیں گے ہمیں سیم آسپیکٹس نظر آنے لگتے ہیں۔
1: جی،
2: ماڈل ٹریننگ جن پیٹرن سے میمورائز ہوتا ہے انہی کے حساب سے وہ اوور فٹڈ رسپانس جنریٹ کر دیتا ہے۔ ایویلیویشن کیوز کو وہ پہلے ہی آئیڈینٹیفائی کر لیتا ہے جن کیوز کے بیس پہ میں نے اسے ایویلیویٹ کرنا ہے،
1: جی،
2: اور فیمیلیئر کوشچن فارمیٹ پہ وہ اس اپنا رسپانس جو ہے وہ امپروو کر لیتا ہے، جبکہ ان سین یا انپریڈکٹیبل سینیریوز میں اسٹرگل کرتا ہے۔ یہ بالکل اس اسٹوڈنٹ کی طرح ہوتا ہے جو پاسٹ ایگزام سیٹ لے لے اور اس کے بعد اس کو رٹا لگا لے، رٹا لگانے کے بعد اگر اس کو سملر اسٹرکچر کے کوشچن پوچھے جائیں تو وہ بڑا اچھا پرفارم کرتا ہے، بٹ اگر اسے برین اسٹارمنگ، کرٹیکل تھنکنگ جیسے کوئی کوشچن یا پرابلم دی جائے جو ریئل ورلڈ پرابلم کو سالو کرے، تو وہاں پہ اس کی پرفارمنس بہت ویک نظر آتی ہے۔ اسی طرح سے ہمارے پاس اے آئی میں ہے کہ اگر ہمارے پاس اسٹرکچرڈ پرومپٹ ہوں جیسے کہ جن کے لیے ہم نے اسے ایویلیویٹ کیا ہوتا ہے، تو تب وہ اچھا پرفارم کرتی ہے، بٹ جیسے ہی پرومپٹ انپریڈکٹیبل اور نیو ٹو ورلڈ جیسے ہوں گی تو وہ اسی طرح سے انسٹیبل اور انپریڈکٹیبل ہی پرفارم کرے گا۔
1: بالکل۔ اچھا ڈاکٹر صاحبہ، کوئی ریئل لائف ایگزامپلس جہاں سیفٹی ایلیوژن بریک ہوتی ہوئی نظر آ رہی ہو؟
2: سیفٹی ایلیوژن بریک ہونے کی تو بہت ساری ایگزامپل ہیں۔ اگر آپ ماڈل کی سیفٹی کیو کی بات کریں تو جیسے کہ میں اگر سیفٹی کیو یوز کر رہی ہوں کوئی، تو میں پرومپٹ دینا چاہوں گی کہ پلیز آنسر رسپانسبلی، تو اے آئی ہائیلی کوشیس ہو کے فلٹرڈ آؤٹ پٹ جنریٹ کرتی ہے، لیکن ریئل ورلڈ میں میں ایسا پرومپٹ کیوں دوں گی؟ میں پرومپٹ تو دوں گی بس سمپل سا بتا دو یہ کیمیکل کس طرح سے ریئیکٹ کرتا ہے، پر یہاں اب اے آئی جو ہے वो उसका मेजरमेंट करने का तरीका या मेरी प्रॉम्प्ट को असेस करने का तरीका डिफरेंट हो गया, क्योंकि मैंने उसको पहले से ये नहीं कहा कि रिस्पॉन्सिबल होकर आंसर करना है, तो उसने जस्ट मेरी एक मैसी और प्रॉम्प्ट को कंसिडर करना और उसके बेस पे एक आंसर करना है। यहाँ पे वो अनसेफ भी हो सकता है, इसी तरह से एक्यूरेसी क्यूज, जैसे कि हम कहें यू विल बी एवेल्यूएटेड फॉर फैक्चुअल करेक्टनेस, अगर मैं इस तरह की कोई टर्म यूज़ करूँ कि लाइक मैं उसको पहले ही बता रही हूँ कि आपको एवेल्यूएट किया जा रहा है फैक्चुअल करेक्टनेस के लिए कि फैक्ट्स के हिसाब से बताया जा रहा है कि नहीं बताया जा रहा, तो साथ ही हमारे पास जो मॉडल है वो रिलेटिवली रिलायबल आंसर देता है और जो फेक या मिसलीडिंग इन्फॉर्मेशन है उससे अवॉइड करता है। लेकिन नेचुरल प्रॉम्प्ट में इस हम ये क्या कहेंगे कि इस टॉपिक पर थोड़ी सी डिटेल बता दें, जैसे मैं किसी टॉपिक के बारे में इंक्वायर करना चाह रही हूँ तो मैं उसको ये तो नहीं बताऊँगी ना कि मैंने फैक्चुअल करेक्टनेस पे भी चेक करना है, मैं कहूँगी मुझे इन्फॉर्मेशन दे दो इस पे।
3: जी
2: जब मैंने इस तरह की प्रॉम्प्ट देनी है तो वहीं पे मुझे हेलुसिनेशन आना शुरू हो जानी है, यानी कि मेरी जैसी प्रॉम्प्ट चेंज हुई तो वहाँ पर हेलुसिनेशन आ जाएगी। फिर इसके अलावा मॉरल फ्रेमिंग में भी यही होता है, एथिक्स एवेल्यूएशन की दौरान अगर हम ये कहें कि उसकी टोन जो है वो अनबाइस्ड होनी चाहिए, ठीक है, तो वो उन आइडियाज़ को कंसिडर करेगा जो कि किसी भी रिस्पॉन्स को बाइस्ड बिहेवियर की तरफ लेके जा सकते हैं। बट अगर मैं रियलिटी में देखूं तो मेरे मॉडल को जो प्रॉम्प्ट देनी है वो हम सिंपल ये पूछेंगे क्या ये सही है या किसी फैक्ट के बारे में क्या ये सही है गलत है, तो उसने एज़ पर माय कॉन्टेक्स्ट और मेरी जो प्रॉम्प्ट है उसके हिसाब से आंसर करना, ना कि ये सोचते हुए कि ये हर्टफुल हो सकती है, बाइस हो सकती है या ये अनएथिकल हो सकता है कहना। तो यहाँ पे हमारे पास आ गया कि जितना वेल स्ट्रक्चर्ड हमारे पास प्रॉम्प्ट होगी उतना हमारे पास उसका रिस्पांस रिलायबल होगा, लेकिन जो एक कॉमन डेली यूज़ में हम प्रॉम्प्ट यूज़ करते हैं उनके लिए वो उतना सेफ्टी के साथ रिस्पॉन्ड नहीं करेगा। अब जैसे ही मैं चेन ऑफ थॉट की अगर बात करूँ, अगर क्यू में मैं कोई चेन ऑफ थॉट ऑलरेडी मेंशन कर रही हूँ,
3: जी
2: जैसे मैं कहूँ कि इस फैक्ट के बारे में स्टेप बाय स्टेप बताएं,
3: बिल्कुल,
2: तो अब AI मुझे उसी स्ट्रक्चर्ड वे में के एक सीक्वेंस फॉलो करते हुए इन्फॉर्मेशन देगा।
3: जी
2: और अब अगर मैं उसे रियल वर्ड प्रॉम्प्ट दूं तो मैं उसे सिंपल कहूंगी कि मुझे ओवरऑल इसका प्रोसेस बता दो, तरीका बता दो, उसमें वो सीक्वेंस नहीं होगा जो कि मे बी क्रूशल हो उस स्पेसिफिक प्रॉम्प्ट के लिए। अगर वो प्रॉम्प्ट जो है किसी ऐसी डोमेन की है जैसे वो हेल्थ केयर की डोमेन से है या वो जो है किसी लॉ से रेलिवेंट है या किसी सोशल एस्पेक्ट से रेलिवेंट है, तो वहाँ पे चीज़ों का आपस में कॉन्टेक्स्ट के क्या प्रॉम्प्ट के हिसाब से उसने पहले रिस्पॉन्ड दिया है या बाद में दिया है वो मैटर करेगा। और जब चेन ऑफ थॉट अगर मैंने स्टेप बाय स्टेप रखा हो तो वो स्टिल अपनी ही प्रीवियस प्रॉम्प्ट को भी एनालाइज करते हुए मुझे आंसर कर रहा होता है, लेकिन रियलिटी में हम इतने केयरफुल नहीं होते प्रॉम्प्ट देते हुए भी, और हम ये अज्यूम करते हैं कि इसको खुद समझ आ जानी है कि ये बताना है और ये नहीं बताना, और यहीं से हमारे बहुत सारे मसले बनते
3: हैं। जाते
2: हैं। हाँ जी जी ऐसे ही है।
3: अच्छा डॉक्टर साहब, AI रिसर्चर्स इस मसले को सॉल्व कैसे कर रहे हैं?
2: AI रिसर्चर्स ने इस इशू को टैकल करने के लिए कई नई इवेल्यूएशन स्ट्रेटजीज डेवलप की हैं, क्योंकि जब हमने AI की बात करते हैं या हम इसके यूजेज की बात करते हैं तो टेस्ट सेफ्टी इवेल्यूएशन या टेस्ट तो तब भी परफॉर्म किए होंगे।
3: जी
2: तो अगर उसके बावजूद हमें ये मसले फेस करने पड़ रहे हैं तो इसका मतलब ये है कि जो इवेल्यूएशन स्ट्रेटजीज हैं हमारी उनको इम्प्रूव होने की ज़रूरत है। तो इसी में हमारे पास एडवर्सेरियल टेस्टिंग आ जाती है जहाँ पे हम डेलिबेटरी कंफ्यूजिंग प्रॉम्प्ट देते हैं, हम डिसेप्टिव या ट्रिकी प्रॉम्प्ट्स यूज़ करते हैं और उसकी वजह से हमें थोड़ा हेल्प होती है कि अगर हम इसे एक ट्रिकी प्रॉम्प्ट देंगे तो ये कैसा बिहेव करेगा। फिर हम हिडन बेंचमार्क्स यूज़ करते हैं जहाँ मॉडल को नहीं पता होता कि कौन से क्वेश्चन पूछे जा सकते हैं या कौन से क्वेश्चन एवेल्यूएशन का हिस्सा हैं। डायनामिक बेंचमार्क्स हर यूज़र इंटरेक्शन के साथ अपडेट होते रहते हैं।
3: जी
2: कॉन्टेक्स्ट शिफ्ट टेस्टिंग में AI को अननोन, न्यू और आउट ऑफ डिस्ट्रीब्यूशन सिनेरियोस दिए जाते हैं। इसके साथ साथ एक स्ट्रेटजी है कि रेड टीमिंग हम यूज़ कर सकते हैं। रेड टीमिंग में एक्सपर्ट AI को इंटेंशनली अनसेफ आउटपुट जनरेट करने पे मजबूर करते हैं या ऐसे प्रॉम्प्ट देते हैं कि वो एक अनसेफ आउटपुट जनरेट कर सके ताकि बाउंड्रीज को हम आइडेंटिफाई कर सकें या समझ सकें कि हमारे मॉडल की क्या लिमिट है। लॉन्ग फॉर्म कन्वर्सेशन चेक्स मल्टी टर्न डायलॉग्स के जरिए कॉन्ट्राडिक्शंस और मेमोरी इश्यूज को डिटेक्ट करते हैं।
3: बिल्कुल।
2: और कंटिन्यूस एवेल्यूएशन पाइपलाइन इंश्योर करते हैं कि मॉडल्स डिप्लॉयमेंट के बाद भी कंसिस्टेंटली मॉनिटर किया जा रहा है। ये सब अप्रोचेस फ्यूचर एआई को ज्यादा रियलिस्टिकली एवेल्यूएट करने के लिए यूज की जा सकती हैं, क्योंकि इन सब में हम इस इंटेंट के साथ उसे एवेल्यूएट कर रहे हैं कि हमारे पास कोई भी मिसलीडिंग या अनसेफ रिस्पॉन्स जनरेट होने के चांसेस क्या है।
3: लिसनर्स, वक्त हुआ जाता है एक छोटी सी म्यूजिकल ब्रेक का। हमारे साथ रहें, सुनते रहें FM 92.6 UCP की दुनिया।